0: بچوں کا محفوظ مستقبل شب مستقل معذوری
1: سمجھا پروگرام روشن صبح میں ہم اساں گڈ گڈ آیوں اے تماں جو اساں جو ساتھ رندو ٹھیک 11 وگے تائیں اسی اواں کے سوال بھی نوٹ کرے وائے پر گال کندا سی پیار جے جذبے جی تسیں مجا پیار جذبن جو سمڈ رہے دنیا میں جن بھی مانن پیار کیو ہے چاہے شاعر ہو جن یا فلسفر تن سبنی جا جے کدیں شروعاتی प्रेम कठा करे पढ़िया वन एक ही हकीकत चमकंदे नजर इंदी प्रेमिन की शुरुआत प्यार के जज्बन ख्याल की एक जड़ा ही हर कें बयानी तिर्ज पैंजी होंदी हर कें बोली में बोली जो सिंगार फैला बेनिरालो होंद पर जका है रिटा सभी की सागी होंदी त तू ना आए तो निंड कान्हे तो बिना इं आया जी चंड बिना रात मां तोखा सवाए जी न तो सगा प्यार जज्बो धरती के एक छेड़े का बे छेड़े तई सागो ही होंद है बहरहाल लफ्ज सागया सागया होंद पर मट हूँ जैसे का दवाओं की कंपनी एकड़ी होंगी तो उनमें नाला मट हूँ बहरहाल प्यार जज्बो सागो होंद है जो समुंड वागू हों

0: खूबसूरती का असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम। इसमें मौजूद विटामिन ई बीड्स और जदीद माइक्रो बीड्स फॉर्मूला आपकी जल्द को बनाए निखरी और चमकदार सिर्फ दो दिन में। डार्क स्पॉट्स को करे फेड और दे कुदरती असली ग्लो। डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो।
1: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومان ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې هم دغه ساسکي د ماشومان د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری۔
2: ہر دن ہر پہر زندگی کی لہر، جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔

0: जी क्या बात है, बहुत ही प्यारा सा गाना आप इंजॉय कर रहे हो, साथ ही साथ जी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में जान रहे हो। डी स्किन ब्यूटी प्रोडक्ट्स अगर आप इस्तेमाल भी कर रहे हैं तो क्या ही बात है, और ऐसे आकर मुझे बता दिया करें कि भाई डी स्किन ब्यूटी प्रोडक्ट्स का आपको रिजल्ट्स कैसा मिला है। और डी स्किन ब्यूटी क्रीम आप मर्द हज़रात ख़वातीन हर कोई इस्तेमाल कर सकता है क्योंकि डी स्किन ब्यूटी क्रीम एक मेडिकेटेड फार्मूला है। अच्छा फहीम भाई कहते हैं मैडम डी स्किन ब्यूटी क्रीम इस्तेमाल कर रही थी हाने मां चवां सो फेस वॉश टी सी एस कर मुखे त रोज सुभाने सुभाने थी करे तवा छो बाबा एक बजे आसरे ते वेठा आयो नी एडी सुन्नत थी भैया छा भला मुल्क पान वठो बाबा पान वठो पान वठो। ओके जी, उनका अलावा किशोर भाई कहते अदा अच्छा आज आओ ना अच्छा हां तो तू सच में मुझे पूछी हां अच्छा
1: It's 2 p.m. This time check is brought to you by
2: D Skin Beauty Cream. Asli glow har diya jo show. A product by Biocon International Pakistan.
0: Ehsaas no na bas wo ehsaas continue rakhna je kare tawha aankhe chunda. Thank you so much. Ye tawha jo aise mohabbat hua hai aise sahi kehte mohabbatein ek tarfa se nahi dono tarfa se nibhai jati hai aur tawha aina mein bharpoor hisso vart hua hai. Bas aane ekdo kam kayo D Skin Beauty Cream jo istemal.
3: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN
4: موجود پاکستان فوج اے طالبات عوامی ہندن کے نشانوں بنائن بارے بزدلانی کوشش کئی چار ڈرونز طور بارڈر بھرسا چار ڈرونز کو ہاتھ بھرسا جابلو لائکن میں کرایا گیا بلوچستان میں سیکورٹی فورسز کی چوکی تے حملے کی کوشش ناکام نو دہشت گرد مار جی ویا سیکورٹی فورسز موجود دہشت گردن کی وادی میں سیکورٹی فورسز تے حملے کی کوشش کی فورسز کی کاروائی میں بہت دہشت گرد تھنے تے ہی ماریا ویا ست دہشت گردن کے پیچھو کرے جہنم بھیڑو پیو ویو ان کا دہشت گردن سیکورٹی فورسز کی تربت میں کاروائی میں بہت دہشت گرد مار جی ویا پاک فوج گرم سیکٹر ماں فتنہ الفاظن ملک میں داخل تھن کی کوشش ناکام بنائے چڑی افغان طالبان پوسٹوں چڑے فرار کی ویا سیکورٹی ترین موجود ناکامی سبب افغان طالبان پاکستانی چوکن تے فائرنگ کئی سیکورٹی فورس کی جوابی کاروائی دشمن کے وجن تے مجبور کرو

0: It's 3:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: दुनिया के ज्यादातर मुमालिक से पोलियो का खात्मा हो चुका है. सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो मुमालिक में शामिल है. अब जिम्मेदारी हम सब की है. हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं. पोलियो मतलब मुस्तकिल माजूरी.
3: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي. خود پولیو رنز دا قدمونه درولې هم شي. نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومان ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې هم دغه ساسکي د ماشومان د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبون ولوت وزر مومي. پولیو یعنی مستقل معذوری.
0: ہر دن ہر پہر زندگی کی لہر. جی ایف ایم 88 نیٹ ورک سندھ کی آواز.

0: It's 4:45 PM. This time check is brought to you by
1: Bank Islam ne laya Pakistan ka pehla Sharia compliant gold based financing.
2: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है. सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है. अब जिम्मेदारी हम सब की है. हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं. पोलियो मतलब मुस्तकिल माजूरी.
3: هر ماشوم ورکوټي ورکوټي قدمونه د یو نوې دنیا په لور روان وي. خود پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي، او خپل ماشومان ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې همدغه ساسکي د ماشومان د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي. پولیو یعنی مستقل معذوری.
0: ہر دن ہر پہر زندگی کی لہر، جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز.

0: It's 6 p.m. This time check is brought to you by
1: D Skin Beauty Cream. Asli Glow Har Dia Josho. A product by Biocon International Pakistan.
2: अब आप सुनेंगे GAFM नेटवर्क पर KTN News.
3: लाड़काने में कार मथा हथियार बंधन की फायरिंग बिन भाईरन समेत चार जणा कतल लाहौरी पाड़े में मोटरसाइकिल सवार हथियार बंधन कार से फायरिंग करे जमीनी तकरार तां छह जणन के कतल कयो पुलिस मौजे फायरिंग में अलाह वरायो संदस भाव मंसूर खोखर अली शेर खोखर ए कार ड्राइवर गुलाम मोहिब मंगणे जो मारजी वया एक औरत जख्मी वारसन चवणा है त पंहिंजे ई बिरादरी जे माण्हुनि जमीनी तकरार तां छह जणन के कतल कयो SSP लाड़काने जो चवण है त बई धुरियूं पंहिंजे बिरादरी जे माण्हुनि जे कतल में मुलविस रहियूं आहिनि वॾे वज़ीर मुराद अली शाह पारां वाक़े जो नोटिस IG सिंध खां रिपोर्ट तलब करे वरिती जवाबदार गिरफ़्तार करण जो हुकुम پاک فوج افغان طالبان رجیم جا ڈرون حملہ ناکام بڑھائے چھڈیا افغان طالبان رجیم طرفاں 8 ڈرونز پاکستان کے فضائی حدن میں داخل تھیا سیکرٹری زرین موجب پاک فوج ایئر ڈیفینس سسٹم خیبر پختونخوا میں افغانستان کا آئل 8 ڈرونز کے کرائے تباہ کرے چھڈیو افغان طالبان عوامی حدن کے نشان بڑھن والے بزدلانی کوشش کی چار ڈرونز دورخم بارڈر برساں چار ڈرونز کوہاٹ برساں جابل علاقن میں کرایا ویا بلوچستان میں سیکورٹی فورسز کی چوکی تے حملے کی کوشش ناکام نو دہشتگرد مارجی ویا سیکورٹی فورسز موجب دہشتگردن کنگ وادی میں سیکورٹی فورسز تے حملے کی کوشش کی فورسز کی کاروائی میں ب دہشتگرد تھڑے تے مارجی ویا ست دہشتگردن کے پیچھو کرے جہنم بھیڑو کیا ویو ان کا اگ سیکورٹی فورسز کی تربت میں کاروائی میں ب دہشتگرد مارجی ویا